0: You are listening Radio Amon Network.
1: We got more hits for you, so stay tuned.
0: 88.4 FM.
2: Welcome to Radio Amon 88.4.
3: बीमारी हक दे अवेलाजी सुनत अमल ले अवेलाजी सुनत अमल ले
4: ओस कचेरे तासु तदासे अमराज भी चितासु वरना ढेर परेशान आयो और ढेर गर्जितली कड़ीदली हो ढेर गर्जितली कड़ीदली हो
3: नो बिल्कुल मायूस के गई माँ अल शिफा दवा खाना शवाल मार्केट टांग सिटी ता तशरीफ रावड़े और द हकीम मौलाना नूरुल हुदा सेवना पल इलाज तरला सकवले शे
4: और द नूरु मालूमातों दे पारा पदग नंबर काल कवले शे
3: 0319-55-23-404
5: کیمیکل نا پاک دے او ساسو ویخت دا ہر قسم سائیڈ ایفیکٹ نا لری ساتی او ساسو ویختو تا قدرتی خلا ور کوی نزان لپارا راوڑے ازنا ہربل شیمپو
6: ہائی گلالے دا بیاچ جل شوی دے جدم ر پریشان اے
7: پریشان بنی مزے اللہ ولی چه زما درور و عدر آروان دی او زما مخدیر زیاد خراب دی ولی چه زوانکی دی پی تیر سری دی پی تور تور حلکی دی پی ناغی دو وجی زیب اللہ روکی زدیر زیاد پریشان ایم
6: های اللہ نولی پریشان